हमें सीधी राह दिखा, यानी उन इंसानों की राह जिन पर आपका इनाम हुआ, जो इनाम याफ्ता है, यानी कि गोया के इनाम याफ्त गान का रास्ता सीधा रास्ता ही है, खुदा का रास्ता है। वो लोग जो इंसान को छोड़कर या इंसान से मुंह मोड़कर खुदा की तलाश करते हैं, कामयाब नहीं हो सकते। अल्लाह की किताब इंसानों के तस्करे और इंसानों के अंजाम के बारे में आगाही देने वाली। अल्लाह ताला ने इंसान को बहुत बुलंद मकाम अता फरमाया है, इंसान के आगे फरिश्तों को झुका दिया। इंसान को अल्लाह के रास्ते से अलग नहीं किया जा सकता। अल्लाह ने अपना घर इंसानों के जरिए बनाया अल्लाह के जिक्र के लिए, इंसानी जुबान और अल्लाह की याद के लिए इंसानी दिल दरकार है। अल्लाह की खुशी इंसान की खिदमत में है। अल्लाह का हुक्म है कि इंसानों की खिदमत करो, भूखों को खाना खिलाओ, साइल को झिड़की ना दो, यतीम का माल हरगिज ना खाओ, किए हुए वादे पूरे करो, नरम खो और नरम दिल हो जाओ। जमीन पर अकड़ अकड़ कर मत चलो। ये तमाम अहकामात जो हैं, ये अल्लाह सुबहान व तआला के हैं और इंसान की खिदमत के लिए है। अल्लाह की रजा इंसान को खुश रखने में है। अल्लाह सुबहान व तआला का इरशाद है, मां बाप के आगे उफ ना करो, उनको झड़की ना दो, उनसे नरम अल्फाज में बात करो। वो जब बुढ़ापे में पहुंचे तो उनके लिए रहमत के बाजू फैला दो, उनको उफ तक ना करो। खिदमत मां बाप की और खुशी अल्लाह की। यही बात गौर तरफ है कि अल्लाह कहां है। सजदे में अल्लाह मिलता है, लेकिन मस्कीन को खाना खिलाने में अल्लाह की रजा हासिल होती है। इंसान ने जिस मकाम पर इंसानों को छोड़कर खुदा से मोहब्बत का दावा किया है, वो अक्सर गलत निकला। अल्लाह ताला ने अपने नाम के साथ, अपने कलमे के साथ इंसान का इस्म बुलंद किया। अपना कलाम इंसानी कलब पर नाजिल फरमाया और अपने दीन की तबलीग इंसान के जरिए की, इंसानों के लिए। अल्लाह के बारे में जितनी भी आगाही दुनिया में मौजूद है, जितना भी बयान और इल्म मौजूद है, सब इंसान के जरिए से है। अल्लाह जिन इंसानों को अपने करीब रखता है, उन्हीं इंसानों को इंसानों के करीब कर देता है। यानी जो शख्स अल्लाह के यहां जितना महबूब होगा, उसके लिए इंसानों की दुनिया इतनी ही महबूब होगी। इसलिए जो इंसान महबूब रब्बुल आलमीन सल्लल्लाहु अलैहि वसल्लम है, वही इंसान जो है वो रहमतुलिल आलमीन सल्लल्लाहु अलैहि वसल्लम है। अल्लाह के साथ मोहब्बत करने वाले इंसानों से बेजार नहीं हो सकते, और इंसानों से बेजार जो है होने वाले वो अल्लाह के करीब नहीं हो सकते। देखने वाली बात यह है कि इंसान की मोहब्बत और खुदा की मोहब्बत में क्या फर्क है। अल्लाह के हवाले के बगैर इंसान की मोहब्बत या इंसान की खिदमत हमें गाफिल कर सकती है, आकबत से बेखबर रखती है, और हम इस दुनिया और जिंदगी में खोकर रह जाते हैं। यही वजह है कि सिर्फ अखलाकियात के बगैर माशरे को गुमराह कर सकती है। मगर अगर हम गरीब की मदद करें तो ये नेकी है, ये अल्लाह की रजा हासिल करने का जरिया है। लेकिन ये बात बहुत ही अहम है कि हमें जानना चाहिए कि जिस माल से हम गरीब की मदद कर रहे हैं, वो माल हराम की कमाई ना हो, क्योंकि हराम की कमाई कहीं ना कहीं से जुल्म या धोखे के जरिए से आती है। लिहाजा गरीब की मदद की नेकी एक बदी को जन्म दे सकती है। इसी तरह रिश्वत की दौलत से अगर हज किया जाए तो ये अल्लाह ताला के अहकाम की खिलाफ वर्जी नहीं,
اس کے نظام کے خلاف بغاوت ہے۔ لازم یہ ہے کہ انسان اللہ کی رضا کے لیے اللہ کے قانون کے مطابق کمائی و دولت سے غریبوں، مسکینوں، ناداروں اور یتیموں کی خدمت کرے۔ مسکین یا بھوکھا کوئی بھی انسان، اسے کھانا کھلانے سے اللہ راضی ہوتا ہے۔ یہاں دین کی کوئی قید نہیں، بھوکھے آدمی کو کھانا کھلانا ہے، لیکن کھانا کھلانے والا انسان جو ہے وہ احتیاط کرے اور غور کرے کہ اس نے یہ کھانا کہاں سے حاصل کیا۔ ناجائز کمائیوں سے بنے ہوئے محلات پر لکھ دینا ماشاءاللہ، یا یہ کہ یہ اللہ کے فضل سے بنا ہے، میرے خیال میں ایک ظلم ہے۔ اللہ کے ہاں انسانوں کے تذکرے ہیں۔ جب ہم اللہ کا ذکر کرتے ہیں تو اس کے اپنے ارشاد کے مطابق وہ ہمارا ذکر کرتا ہے۔ اللہ تعالیٰ کے ہاں انسان کی کتنی اہمیت ہے اس کا اندازہ لگانا مشکل ہے۔ ساری کائنات کے وسیع و عریض تخلیق میں سے سب سے اشرف مخلوق انسان ہے۔ ذرا سوچئے سامعین کہ ایک ملکی وے جو ہے، ہماری یہ جو گیلیکسی ہے، اس میں ٹریلین سٹارز ہیں، پلانٹس ہیں، اس میں نہ جانے کتنی مخلوقات ہیں، اور اس طرح کی بلین ٹریلین ادر گیلیکسیز ہیں، اور یہ ایک زمین کے اندر ہے۔ یہ وہ ہے جو انسان آبزرو کر سکتا ہے۔ اس کی بیان کیا ہے ابھی تک ہمیں نہیں معلوم۔ تو ہمارا تو سوچنا بھی بڑا محدود ہے، ہم تو وہ چیز سوچ بھی نہیں سکتے، ہم تو اندازہ بھی نہیں لگا سکتے، لیکن اللہ کے ہاں یہ کتنی بڑی بات ہے۔ انسان کو کس شرف سے جو نوازا گیا ہے، اشرف اللہ۔ انسان کا مقام یہی ہے کہ اسے احسن تقویم بنایا گیا۔ اگر کسی انسان کا دل توڑ دیا جائے تو اللہ ناراض ہو جاتا ہے۔ کہتے ہیں نا، کسی دا دل نہ ڈامی، رب دلاں وچ رکھ۔ کسی انسان کو حق سے محروم کر دیا جائے، اللہ کو ناپسند ہے۔ جو زمانہ اللہ کی منشا کے مطابق ہوتا ہے وہ انسان کی سرفرازی کا دور ہوتا ہے، انسان کے حقوق کے تحفظ کا دور ہوتا ہے، انسان کی عزت نفس کے لحاظ کا زمانہ ہوتا ہے۔ انسانیت کے عزتی خدا کے احکام کی بجاوری میں ہے۔ نیکی دراصل انسانوں کے ساتھ نیک سلوک کا نام ہے۔ خالی نیکی تو کوئی نیکی نہیں۔ ذرا سوچئے، ہم نیکی تو انسان کے ساتھ کرتے ہیں، انعام اللہ تعالیٰ سے ملتا ہے، اجر و ثواب اللہ سبحانہ و تعالیٰ سے ملتا ہے، ہم غریب کی خدمت کرتے ہیں، صحابت کی منزل پاتے ہیں۔ غریب انسان ایک لحاظ سے محسن ہے کہ وہ سخی ہونے کا موقع دیتا ہے، ایک اپرچونٹی دیتا ہے۔ اگر اللہ کی طرف رجوع ہو تو لوگ غریبوں کو ڈھونڈ کر ان کی خدمت کریں، ان کی مدد کریں۔ عبادت جو ہے وہ اس مقام پر نہیں پہنچا سکتی جہاں غریب کی خدمت پہنچاتی ہے۔ اللہ تعالی نے زکات کا حکم فرمایا غریب کے لیے۔ اللہ کے پاس زمین و آسمان کے خزانے ہیں، وہ مالک ہے، وہ خود عطا کر سکتا ہے، پھر زکات کی کیا ضرورت ہے؟ اللہ تعالیٰ نے انسان کو حکم دیا کہ اپنے جمع شدہ مال میں سے غریب بھائی کی خدمت کرے، اور وہ پیسہ جو سندلی پیدا کر رہا ہے وہ فراخ دلی پیدا کرے۔ نظام خیرات، صدقات اور بیت المال سے، زکات سے، سب غریبوں کے لیے، تاکہ جو لوگ زندگی کی دوڑ میں پیچھے رہ گئے ہیں ان کا ہاتھ پکڑ کر
उनको भी साथ चलाया जाए। उस ज़कात के मामले में जब ये सवाल होगा ना बरोज़ क़यामत, तो ये सवाल अमीरों से होगा। गरीब तो उसके ऊपर तो ज़कात फर्ज ही नहीं होगी, वो तो 100 out of 100 लेकर पास हो जाएगा। पांच अमीर जाएगा, उससे पूछा जाएगा कि जो माल अल्लाह ताला ने तुम्हें अनायत फरमाया था, रब फरमाएंगे जो माल मैंने तुम्हें अनायत फरमाया था है बंदे, तूने उसका क्या किया? अल्लाह ताला अपनी रहमत से हमें माफ फरमाए, अल्लाह हमें अपने जुमान में रखे, अल्लाह हमें बगैर हिसाब के ही माफ फरमा दे और पास करें, कामयाब करें। लेकिन जो माल जो अल्लाह ने हमें अनायत दिया, जो दिया, उसका हिसाब तो होना है। और मामला हिसाब पर आ गया तो हम कहां जाएंगे? जरा सोचिए, पूरे साल में ज़कात जो है वो 2.5% आपके नफा में आप पर फर्ज है, वो भी हम किस तरह अदा करते हैं? ये जरा अपने गरीबानों में सोचिए, हमारे पास क्या कितना माल और मता होता है, लेकिन हम ज़कात देते वक्त सिर्फ वो जो जमा पूंजी जो सोना पड़ा वो उसके ऊपर देते हैं, बाकी माल कहां जाता है, बाकी चीजें कहां हैं? अगर हर आदमी अपने गरिमान में जांगेगा तो उसे बहुत कुछ मिल जाएगा। कहां पर हम गलती कर रहे हैं? लेकिन मैं सबकी बात तो नहीं कर रहा, लेकिन मेरे समेत बहुत सारे हम ऐसे हैं जो बहुत सारी गलतियां करते हैं ज़कात देते वक्त। अल्लाह सुभान व तआला में समझने की तौफीक अता फरमाए। ये गरीबों का माल है, यह गरीबों का हक है, यह उनका हक है जो जिंदगी के सफर में कुछ पीछे रह गए। अगर अल्लाह सुबहान व तआला चाहते तो अल्लाह उनको भी अमीर बना सकते थे, किसी को जरूरत ही नहीं थी। लेकिन ये सब कुछ तो जन्नत में होगा, इस जिंदगी के बाद जो एक दूसरी जिंदगी, जो असली जिंदगी का जब आगाज हो, जब कामयाबी पाने वाले, जब ऐशो इशरत की जिंदगी गुजारेंगे, जब जन्नतों में होंगे इंशाल्लाह, वो जो फर्माबरदार थे, अल्लाह के हुक्म के आगे सरेंडर थे, ताबे फरमान थे, जो अपनी कोशिश करते थे, मेहनत करते थे, अल्लाह की इबादत करते थे, अल्लाह के रास्ते पर चलने की कोशिश किया करते थे, वहां पर तो सब अमीर होंगे, सब एक जैसे होंगे। जो ख्वाहिश जाहिर करेंगे उनकी वो ख्वाहिश पूरी कर दी जाएगी उसी पर। लेकिन ये निजाम दुनिया, इस पर आजमाइशें हैं, इम्तिहान हैं। अल्लाह ताला हम पर, हम दुआ करते हैं कि या अल्लाह हम पर वो आजमाइशों की वो बोझ ना डालिए जो आपने पहली उम्मतों पर डाले थे। हम आपके फजल के बगैर, आपके कर्म के बगैर वो बोझ नहीं उठा सकते, उस भार को उठाने की सकत नहीं रखते। या अल्लाह हमें माफ फरमा। आमीन। तुम बात कर रहे थे कि नादारों को, गरीबों का हाथ पकड़ा जाए और उन्हें अपने साथ चलाया जाए। जिंदगी में तो सफर तो सबका कट ही जाएगा और फिर इसके बाद एक ऐसा दौर आएगा, एक ऐसा दिन आएगा जब इंसान से पूछा जाएगा कि इसने अल्लाह की दी हुई नियामतें किस तरह इस्तेमाल की, इसने इंसानों के साथ कैसा सलूक किया। हमारी नेकियां इंसान के साथ, हमारी बदी इंसान के साथ, यानी निजाम सवाब और गुना इंसानों ही के जरिए से मुरतब होता है। अगर हमारे अलावा दुनिया में और कोई इंसान ना हो तो हमारे लिए ना कोई जजा है ना सजा। हम जमादाद और हैवानात से हो जाएंगे, इंसानों के दम से ही रौन पेंगे। अल्लाह के नाम पर इंसानों के साथ संगतें बनती हैं, अल्लाह के खौफ से इंसानों के साथ नेकियां की जाती हैं। यही खौफ इलाही हमें गुनाहों से बचाता है।
ہم دوسروں کے حقوق پامال نہیں کر سکتے اس لیے کہ ہم اللہ سے ڈرتے ہیں. ہم ایک بتائے ہوئے راستے کے مطابق سفر کرتے ہیں. ایک وہ راستہ ہمیں اللہ نے اپنے پیغمبر صلی اللہ علیہ وآلہ وسلم کے ذریعے بتایا. اللہ تعالیٰ کے احکام کی عملی شکل پیغمبر صلی اللہ علیہ وآلہ وسلم کی حیات طیبہ میں نمایاں ہو گئی ہے. حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کی ذات اس لیے بھی عام ہے کہ ان کی ذات اقدس ثبوت ہے کہ اللہ اپنے بندوں سے پیار کرتا ہے. ہم پر یہ کتنا بڑا انعام ہے کہ ہمیں اپنے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا امتی بنائے. کتنا بڑا احسان. ساری زندگی سجدے میں آپ رہے تو ہم اس احسان کا بدلہ نہیں چکا سکتے، بلکہ اللہ کی کسی بھی نعمت کا بدلہ نہیں چکا سکتے. شکر الحمدللہ، شکر الحمدللہ. ہمیشہ اللہ کا شکر ادا کریں. اللہ ہمارا حامی و ناصر ہو. آمین. ہمیں اپنے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کی ذات اقدس کے ذریعے بتایا جاتا ہے کہ زندگی صرف عبادت نہیں ہے، زندگی کوشش ہے، زندگی محبت ہے، زندگی فتوحات ہے، زندگی جہاد ہے، زندگی تنہائی بھی ہے، مجلس بھی ہے، زندگی تنہائی کا سجدہ بھی ہے، اور محفلوں کی رونقیں بھی. اللہ کی محبت انسانوں کے ساتھ جلوہ گر ہوتی ہے. یہ ممکن ہی نہیں کوئی شخص مقرب الہی ہو، اللہ کا قرب حاصل کرنا چاہتا ہو اور وہ انسان کی محبت سے محروم. یہ دعویٰ شیطانی ہے کہ ہم صرف اللہ سے محبت کرتے ہیں اور مخلوق سے کچھ سروکار نہیں. یہ غرور ہے، تکبر ہے. شیطان نے انسان کو تسلیم کرنے سے انکار کیا اور نتیجہ یہ کہ خدا کے آگے کی ہوئے سجدے بھی رائے گئے، ختم ہو گئے. ہمارا سارا نظام عبادت انسانوں سے مرتب ہے. ہماری دعائیں بالعموم اجتماعی ہیں. اے ہمارے رب، ہم پر رحم فرما، ہمیں سیدھی راہ دکھا، ہم پر ہماری ہستی سے زیادہ بوجھ نہ ڈال، ہمیں گناہوں سے بچا. گویا کہ منشائے الہی یہی ہے کہ میں سے ہم بن جائے. ہم کے بغیر تم کی عبادت جھوٹ ہے. ایک مقام پر انسان کو تنہا رکھا گیا ہے، سجدہ. اللہ کی عظمت بیان کرتے ہوئے ہمارا سارا منظر اور پس منظر انسانوں سے. سامعین، ابھی ہمارا وقت ہوا ہے پروگرام میں ایک بہت پیارا سا کلام شامل کرتے ہیں، اور یہ کلام آپ کو بریک کے اس طرف لے جائے گا، اور بریک کے اس پار انشاءاللہ تھوڑا سا ٹچ شاعری اور پھر پروگرام کا بقیہ حصہ پیش کیا جائے گا.

ہمارا سارا پس منظر، ہمارا سارا منظر انسانوں سے ہے۔ غور کیا جائے تو کوئی انسان انسانوں کی وابستگی کے بغیر رہ نہیں سکتا۔ مثلاً میرے پاس صرف آنکھیں ہیں، نظر ہے، لیکن میرا منظر انسانوں کے چہرے سے بنا ہے۔ اگر منظر نہ ہو تو نظر کس کام کی؟ اسی طرح میری سماعت محتاج ہے انسانوں کی آواز کی۔ میرے مضافات، میرے ارد گرد بولنے والے انسانوں کا ہجوم نہ ہو تو میرے کان بیکار ہو جائیں۔ اللہ تعالیٰ نے انسان کو بیان عطا فرمایا، یہ بڑے غور کا مقام ہے کہ بیان سننے والا نہ ہو تو بیان کیا بیان ہوگا؟ میری زبان محتاج ہے سننے والے کانوں کی، میرا دل محتاج ہے انسان کے چہرے کی محبت کا۔ میرے جذبات، میرے احساسات سب انسانوں سے وابستہ ہے۔ مجھے رہنمائی چاہیے، کسی انسان کے ذریعے اللہ کی منزلوں تک پہنچانے والا اللہ کا بندہ ہی ہوگا۔ میں نیکی، بدی، گناہ و ثواب، خوشی اور غم جو کچھ بھی حاصل کروں گا انسان کے ذریعے۔ میری زندگی انسانوں کے ذریعے سے گزرے گی۔ ہمیں بات سمجھ میں نہیں آتی ہے میری پیاس بجھانے والے پانی کتنے ہاتھوں کی محنت کا نتیجہ ہے۔ ہمارے پاؤں کے نیچے جو سڑک ہے، اس کے بننے میں کتنے سال اور کتنے انسانوں کے پسینے لگے ہوئے۔ آنکھ کھول کے چلے تو انسان کو انسانوں کے احسانات نظر آئیں گے۔ ان انسانوں کا شکریہ ادا کرنا چاہیے۔ اللہ تعالیٰ کا ارشاد ہے، جس نے انسان کا شکریہ ادا نہ کیا اس نے خدا کا کیا شکریہ ادا کرنا ہے۔ جس انسان نے ماں باپ کو پرورش کرتے ہوئے دیکھا اور انہیں نہ مانا، اس نے خدا کو دیکھے بغیر کیا ماننا ہے؟ اللہ تعالیٰ انسانوں ہی کی دنیا میں اپنے جلوے دکھاتا ہے۔ انسان خاموشی سے دعا مانگتا ہے، اللہ خاموش دعاؤں کو سنتا ہے، دل میں اٹھنے والے خیالات کو سنتا ہے اور پھر انہیں منظور فرماتا ہے۔ اللہ کے جلوے انسانوں کے روپ میں ہر ہر جگہ نظر آ سکتے ہیں۔ یہ جہاں اللہ کی نشانیوں سے بڑا پڑا ہے۔ اللہ کے بندو نے اللہ کی یاد کے چراغ جلا دیے اور ان چراغوں کی روشنی میں آنے والے انسانوں کو نئی منزلوں پر چلنے کی توفیق دی۔ یہاں ایک بات اور بتاتا چلوں، کبھی کبھی دل میں اٹھنے والے جو خیالات ہوتے ہیں وہ اچھے بھی ہو سکتے ہیں اور کبھی برے بھی ہو سکتے ہیں، لیکن اللہ ان پر گرفت نہیں فرماتے جب تک وہ عمل پیرا نہ ہو جائے۔ اللہ سبحانہ وتعالی ہمیں اپنے حفظ و امان میں رکھے۔ تو اللہ کے بندوں نے اللہ کی یاد کے چراغ جلا دی، وہ سنتا ہے، وہ قبول فرماتا ہے اور ان چراغوں کی روشنی میں آنے والے انسانوں کو نئی منزلوں پر چلنے کی توفیق دی۔ اللہ کی تلاش بہت آسان ہے، وہ انسانی شارق سے قریب ہے، بہت قریب، لیکن اس تک رسائی حاصل کرنا اس لیے مشکل ہے کہ انسان انسان ہے اور اللہ اللہ۔ حادث قدیم نہیں ہو سکتا اور قدیم حادث نہیں ہو سکتا، بس فرق یہی ہے کہ ہم ساجد ہیں وہ مسجود، ہم پیدا ہوتے ہیں اور مر جاتے ہیں، اور وہ پیدائش اور موت سے آزاد حی و قیوم ہے۔ وہ ہر آغاز سے پہلے موجود تھا اور ہر انجام کے بعد موجود رہے گا۔ وہ اتنا قریب ہے لیکن اسے دیکھا نہیں جا سکتا۔ جس طرح ہم اپنی بینائی کو خود نہیں دیکھ سکتے، لیکن بینائی ہمارے قریب رہتی ہے، ہماری روح ہمارے پاس ہے لیکن ہم اسے دیکھ نہیں سکتے۔ ہماری ذات ہر وقت ہمارے ساتھ ہے لیکن اپنی ذات کا دیدار ممکن نہیں۔ سمندر میں رہنے والی مچھلی سمندر کو دیکھ نہیں سکتی، پانی سے نکلے بغیر وہ کیسے دیکھ سکے گی؟ اور اگر پانی سے نکلے گی
तो समंदर नजर नहीं आता और पानी से निकले तो मछली मछली नहीं रहती। बस अल्लाह के जलवे पास हैं, साथ हैं, लेकिन क्या है और कहां है सिर्फ महसूस किया जा सकता है। और अल्लाह की मोहब्बत की इंतहाई अमली शक्ल अल्लाह के महबूब सल्लल्लाहु अलैहि वसल्लम की इताअत और मोहब्बत में है। अरशाद बारी ताला है कि ए नबी सल्लल्लाहु अलैहि वसल्लम कह दीजिए कि अगर तुम लोगों को अल्लाह से मोहब्बत है तो मेरी इताअत करो, अल्लाह तुमसे मोहब्बत करेगा। यानी अल्लाह की मोहब्बत इंसान के हवाले के बगैर मंजूर ही नहीं हो सकती। हम अल्लाह से मोहब्बत करें और पैगंबर सल्लल्लाहु अलैहि वसल्लम की नफी करें तो यह मुमकिन ही नहीं कि अल्लाह हमसे मोहब्बत करे। राबते के लिए इंसान और इंसान कामल का होना शर्त अव्वल है और उन इंसान कामल सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी अल्लाह की याद में और इंसानों की खिदमत में गुजरी। इरफान इलाही के लिए मकामात जो है मकाम इंसानियत को पहचानना जरूरी है। इंसानों से मोहब्बत करो, यही अल्लाह से मोहब्बत का एक पहलू है। अल्लाह की मंजिल के सफर पर इंसानों के डेरे हैं। यह रास्ता इंसानों से गुजरता है। अल्लाह का जिक्र करने वाले, अल्लाह के नाम पर निसार होने वाले, अल्लाह की राह में शहीद होने वाले, अल्लाह की याद में बेखबर होने वाले सब अल्लाह के मज़ाहिर हैं। इन मकामात से गुजरे बगैर तौहीद का सफर मुमकिन नहीं। जमीन पर रहने वालों का ख्याल रखो, आसमान वाला तुम्हारा ख्याल रखेगा। कहते हैं ना, एज यू सो सो शैल यू रीप। जैसा तुम बोते हो, जैसा तुम बोओगे वैसा ही काटोगे। वो कहते हैं कर बला और हो बला। किसी के साथ नेकी करेंगे, किसी के साथ अखलाक से पेश आएंगे, सिला रहमी करेंगे, किसी की मदद करेंगे तो इंशाल्लाह इंशाल्लाह एक दिन आपकी भी मदद की जाएगी। जमीन पर रहने वालों का ख्याल रखिए, अल्लाह आपका ख्याल रखेगा। आसमान वाला आपका ख्याल रखेगा। अल्लाह के नाम पर ही बाज़ औक़ात अल्लाह के बंदों पर जुल्म हुआ। इस बात का ख्याल रखा जाए कि इंसानों को तंग न किया जाए। इंसान के जरिए ही से मंजिलें हासिल होती हैं। वाहदत के जलवे कसरत में पिन्हा हैं, लेकिन इसके समझने के लिए एहतियात और उस्ताद कामल की जरूरत है। मैं सोचता हूं बहुत जिंदगी के बारे में, ये जिंदगी भी मुझे सोच कर न रह जाए। सामीन, प्रोग्राम का वक्त खत्म हुआ चाहता है। प्रोग्राम में किसी भी किस्म की गलती पर माजरत खा हूं, हाथ जोड़कर माफी मांगता हूं। इंसान हूं, गलती हो सकती है और होती है। अल्लाह हमें माफ फरमाए। इंशाल्लाह अगले हफ्ते एक नए प्रोग्राम के साथ हाजिर होऊंगा इंशाल्लाह बफजल खुदा। अपना और दूसरों का बहुत ख्याल रखिए। प्रोग्राम में ये प्यारा सा कलाम आपको ब्रेक के उस पार ले जाएगा और उसके बाद जो इंस्पायर फिल्म की दीगर नशरियात हैं वो जारी और सारी रहेंगी। अपना और दूसरों का बहुत ख्याल रखिए। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।

0: متکلم پر بات کون کر رہا ہے؟ اس پر ہے. فرق پڑتا ہے کہ نہیں؟ دیکھیے انسان جو ہے نا وہ عجیب مخلوق ہے, ہمیں صرف بات سے اثر نہیں ہوتا, بات کون کر رہا ہے اس سے بھی اثر ہوتا ہے. کچھ لوگ ایسے ہیں وہ منہ کھولنے سے پہلے ہی آپ کو پتا ہے اس کی بات تو میں نے سننی نہیں ہے, جیسے آپ کی کزن, آپ کی بہن, کبھی کبھی آپ کے فادر, ادھر آؤ ذرا بات کرنی ہے, وہ جو بھی کہہ دیں نہیں سننا. آپ فرض کریں بزنس چلا رہے ہو, آپ کا بیٹا ابھی ابھی اکاؤنٹنگ پڑھ کے فارغ ہوا ہے, آپ کو بٹھا کے کہتا ہے ابا جان یہ جو ہم ٹیکس اس طرح فائل کر رہے ہیں نا اس طرح نہیں, میرے خیال سے یہ اسٹریٹجی بہتر ہوگی. آپ بتائیں گے شکل دیکھیے اپنی, انہوں نے تیرے ڈائپر میں چینج کرتا تھا, مجھے اکاؤنٹنگ تو سکھائے گا, 25 سال سے میں بزنس چلا رہا ہوں تو اکاؤنٹنگ سے ہے. پھر آپ کا دوست آپ کو کال کرتا ہے اور وہی نصیحت جو آپ کے بیٹے نے کی تھی وہ اس نے کی, ہاں بات تو ٹھیک ہے یار صحیح ہے ٹرائی کرتے ہیں. کیوں؟ کیونکہ وہ کہاں سے آ رہی ہے؟ بیٹے سے. تو بیٹے اس کی کیا, اس کا کیا مقام, اس کی کیا حیثیت؟ یعنی کبھی کبھار ایسا ہوتا ہے کہ ہم کسی کی بات کو زیادہ قابل قبول سمجھتے ہیں اس کو سامنے, اس کو مد نظر رکھتے ہوئے, اور کبھی کبھار کسی کی بات کو ہم رد کر دیتے ہیں کیونکہ وہ اس سے آ رہی ہے. بات صحیح ہو غلط ہو اس سے مطلب کم ہو جاتا ہے, کس سے آ رہی ہے اس سے مطلب زیادہ ہو جاتا ہے نا. لیکن اگر کوئی حق کا طالب ہے, کسی کو حق میں دلچسپی ہے, تو حق کا تقاضا کیا ہے؟ اگر کوئی کافر, کوئی ملحد, کوئی ہندو, کوئی عیسائی, کوئی یہودی, کوئی فاسق, کوئی شرابی, کوئی بھی اگر بات حق کر رہا ہو تو کم از کم بات کی حق تو حق حق ہی رہے گا. اور اگر کوئی بہت عزت دار, جس کا میں وقار کرتا ہوں, عزت کرتا ہوں, لحاظ کرتا ہوں, جتنا بھی لحاظ کر لوں, اگر بات غلط کر رہا ہے بات کی حد تک تو غلط غلط ہی رہے گا نا. یعنی حق کے معاملے میں انسان جو بھی ہو, کیسا بھی ہو, غلط غلط ہے اور صحیح صحیح ہے. لیکن حقیقت میں کیا ہوتا ہے, ہمارے لیے ایسی تمیز کرنا آسان نہیں ہوتا, ہمارے اندر کس کی بات سن لی. بلکہ مسلم کلچر میں خاص کر فلانے کی بات نہیں سننا, فلانے کی بات نہیں سننا, فلانے کا یہ نہیں کرنا, یعنی بچ کے رہنا, اگر اس قسم کے لوگوں کی بات سنو گے تو گمراہ ہو جاؤ گے, ایسے کی سنو گے تو یہ ہو جائے گا, ویسے کی سنو گے تو وہ ہو جائے گا, ان لوگوں کی سنا کرو. یعنی پہلے دیکھو حلیہ, اگر یہ حلیہ فٹ آ رہا ہے سننے والوں کا تو پھر ان کی بات ہر بات سن لو, اور اگر فٹ نہیں آ رہا تو ان کی ہر بات رد کر دو. یہ طریقہ کار ہے ہمارا. لیکن اس طریقہ کار سے کس کی نفی, کس چیز کی نفی ہوتی ہے؟ حق بات. حق بات ہو سکتا ہے کہ کسی نے 99% غلط بات کی ہے اور 1% صحیح بات کی ہے, میں اس کی 99% باتوں کا انکار تو کر دوں, اس نے جو 1% حق بات کی ہے اس کو مجھے ماننا پڑے گا, یہ حق کا تقاضا ہے. اچھا, قرآن جب نازل ہوا, قرآن کی ایک اور بات ہے, ہم اللہ تعالیٰ پر ایمان لاتے ہیں. جب ہم سے کوئی کہے اللہ نے یہ کہا, مسلمان سے کہے اللہ نے یہ کہا, تو ہمارے کان کھڑے ہو جاتے ہیں اور ہم اس بات کو قبول کرنے کو زیادہ آمادہ ہو جاتے ہیں, کیونکہ کون کہہ رہا ہے؟ اللہ کہہ رہا ہے. کافر سے کہو اللہ کہہ رہا ہے, پہلے تو وہ بات سننے کو تیار تھا, جیسے ہی اللہ کا نام لو گے کیا کہے گا؟ رہنے دو, تم رکھو اللہ, تمہارا اللہ تمہارے پاس, مجھے تمہارے اللہ کی بات نہیں سننی. سمجھ میں آ رہی ہے بات؟ از ایوری تھنگ اوکے؟ اوکے اوکے. تو خیر یہ چیز جو ہے نا کہ ہم اہل ایمان ہونے کے ناطے اللہ کی بات سننے پر زیادہ آمادہ ہیں, اور اہل کفر اللہ کا نام سنتے ہی کم آمادہ ہیں. یہی بات ہے نا. تو کچھ مقامات ہیں قرآن کے جہاں اللہ تعالیٰ نے ہم سے بات کی, کہا ضرب اللہ مثلا, اللہ نے مثال دی, اللہ نے مثال دی. جو اہل ایمان ہیں ان کے کان زیادہ کھلے یا نہیں؟ زیادہ کھلے. لیکن مکی قرآن میں جب قرآن نازل ہو رہا تھا تو جیسے ہی کہو اللہ نے کہا ہے, کافر کیا کرتے تھے؟ شروع سے ہی ٹون آؤٹ کر دیتے, یعنی اللہ کا نام سنا اب باقی نہیں سننا مجھے. تو اللہ تعالیٰ نے کیا کیا؟ یا ایھا الناس ضرب مثل, لوگوں ایک مثال دی جا رہی ہے. یہ نہیں کہا اللہ ایک مثال دے رہا ہے, اب کیا کہا؟ ایک مثال دی جا رہی ہے. کس کا ذکر نہیں ہے اب؟ اللہ تعالیٰ کا ذکر نہیں ہے. کیوں نہیں ہے؟ अब कुछ सुनने पर वो जो पहला बैरियर था ना कि अल्लाह का नाम आ गया तो मैं सुनूंगा नहीं, उस पे से फोकस हटा के कलाम पे फोकस कर लो, पहले कलाम पे फोकस कर लो। ओके तो ये है या यो अयूहन नास दुरीबा मसल, इन छोटी छोटी तब्दीलियों से कलाम की साइकोलॉजी में बहुत फ़र्क आता है। इसी से मुतालिक एक मिसाल है जो इसमें नहीं है नोट्स में, लेकिन मैं आपके सामने पेश करके फिर आपको ब्रेक देता हूँ। वो यह है मूसा और खदर अलैहिस्सलाम का किस्सा सूरतुल कहफ में। उसमें तीन सफ़र हैं, तीन स्टॉप्स हैं। तो पहले स्टॉप में किश्ती थी जिसकी कुछ उसको कुछ ख़राब किया गया, दूसरे में एक कत्ल हुआ बच्चे का, और तीसरे में एक दीवार थी जिसको जिसकी मुरम्मत की गई। ठीक है। अच्छा, बाद में जब उनको ये बात समझ नहीं आई तो मूसा अलैहिस्सलाम को समझाया गया कि असल में क्या हो रहा था। तो पहली किश्ती के बारे में वो कहते हैं फअरदतु अन अईबहा, मैं चाहता था कि इसमें ऐब डाल दूं। खतर क्या कहते हैं, मैं चाहता था कि इसमें ऐब डाल दूं। किसकी तरफ इरादे को नस्ब किया है, मंसूब किया है? अपनी तरफ, अपनी तरफ। आखिरी हिस्से में दीवार गिरनी थी और दीवार की मुरम्मत की, कहते हैं अराद रब्बुका अन यब्लुगा अशुद्दहुमा व यस्तखरिजा कंज़हुमा रहमतन मिन रब्बिक, तेरे रब का इरादा था कि ये बाद में जाके अपना खजाना निकाल लें। पहले किस्से में, दूसरे को मैंने भी स्किप किया है, पहले किस्से में क्या कहा था, मेरा इरादा था कि मैं ऐप डाल दूं। आखिरी किस्से में क्या कहा है, तेरे रब का इरादा था कि ये, क्योंकि पहले किस्से में ऐप का जिक्र है, ऐप के साथ अल्लाह ताला का नाम मुनासिब नहीं लगता, उसने कहा, उन्होंने कहा मेरा इरादा था कि मैं ऐप डालूं। आखिरी किस्से में मुरम्मत है, इस्लाह की जा रही है दीवार की, तो वहां अपने ऊपर इस्लाह को मंसूब करने के बजाय किसकी तरफ मंसूब कर दिया, अल्लाह ताला की तरफ, अरादा रब्बुका अन यब्लुगा। अब रह गया बीच का मसला। बीच में फादर सालेह समराई कहते हैं यहां पर दो काम हुए, एक तो हुआ कि एक बच्चे का कत्ल हुआ और दूसरी तरफ एक और बच्चे की पैदाइश हुई, तो बज़ाहिर एक बुरा काम हुआ और एक अच्छा काम हुआ। वैसे तो अल्लाह जो भी करता है खैर होता है, हमारी नज़र के एतबार से एक चीज़ बुरी लगी और एक चीज़ अच्छी लगी। वहाँ कहा अरदना, हमने इरादा किया हुए, इसके बाद कहा अन अराद फअरदना अन युबदिलहुमा रब्बुहुमा, हमने इरादा किया कि उनका रब इसको रिप्लेस करके इसकी जगह पे किसी और को, किसी एक और औलाद को उनको दे दें। तो जो तब्दील करने की बात हुई वो रब की तरफ मंसूब हो गई, तो बाकी किसके लिए रह गया, यानी खतर का किसके लिए रह गया, खदर के लिए। यानी ज़मीर का ताल्लुक, ज़मीर का इस्तेमाल हो रहा है अदब के एतबार से। वैसे तो किया सब अल्लाह ताला ने, लेकिन हमें सिखाया जा रहा है ताला के बारे में बात कैसे की जाती है।
1: सब्सक्राइब नाउ टू द बगीना यूट्यूब चैनल To watch the rest of this series and more great content from Ustad Nu'man Ali Khan. Coming up next time on Akhri Mojza.
0: किसी ने बहुत अच्छा सवाल पूछा, I think आप सबको उसका फायदा होगा। मैंने कहा इब्राहिम अलैहिस्सलाम ने ये कहा, मूसा अलैहिस्सलाम ने ये कहा, फिरौन ने ये कहा, लेकिन उन सबकी जबानें अरबी नहीं थी, बल्कि कुरान अक्सर लोगों की जो बात बता रहा है उनकी अक्सरियत की ज़बान अरबी नहीं थी। इसका मतलब यह है कि क़ुरान उनकी बातों का तर्जुमा कर रहा है। फ़िरऔन अरबी में नहीं कह रहा था, अपनी ज़बान में कह रहा था, क़ुरान ने उसका तर्जुमा किया। ज़करिया अलैहिस्सलाम अपनी ज़बान में, इब्रानी ज़बान में कह रहे थे, क़ुरान ने उसका तर्जुमा किया। तो सवाल ये पैदा होता है कि पहली बात कि अल्लाह ताला के तर्जुमे करने में और इंसान के तर्जुमे करने में क्या फ़र्क है।
2: حدثنا موسى بن إسماعيل قال حدثنا أبو عوانة قال حدثنا موسى بن أبي عائشة قال حدثنا سعيد بن جبير عن لا تحرك به لسانك لتعجل به قال كان رسول الله صلى الله عليه وسلم يعالج من التنزيل شدة وكان مما يحرك شفتيه فقال ابن عباس فأنا أحركهما لكم كما كان رسول الله صلى الله عليه وسلم يحرك